0: तक द द्वाणु इलाजुन ना ना उम्मीद शुरू बीमारानों द पारा द उम्मीद जेरे हैदर मुमन होम्योपैथिक जनरल अस्पताल खो पे खबर न बल्कि द हैदर मुमन होम्योपैथिक जनरल अस्पताल ब्रांच ओस्तासो पखार सवाबई की प्राणिस्त शुविदा कतासो के हम सोख पली बीमारी द क्लासिक होम्योपैथिक इलाज सरा द मुंडा खत्म होल वाड़ी नुजर तर जरा द हैदर मुमन होम्योपैथिक जनरल अस्पताल द सवाबई ब्रांच इंतखाब ओके पता याद साथी प मेन जहांगीरी रोड बाने द शामनसुर बाबा मदरसे सरा देवाल प देवाल हैदर मुमन होम्योपैथिक जनरल अस्पताल शामनसुर सवाबई होमोस प दे नंबर बाने कालो के ओ दखपल बीमार द पारा नंबर वाखले 03193394941 हैदर मुमन होम्योपैथिक जनरल अस्पताल उस दो पेखोर सरसरा स्ता सुखार प सवाबई के हम
1: خوش خبری هغه ټول بیماران چې د چا هډوکی مات شوی یاد ماته دو نه پس غلط پیون شوی وي چې د چا د خپو او د لاسونو ګوتو رګونه بند شوی دي او یا ګوتې به حرکت شوی وي او د چا چې د خپو د کندو دننه لاړه ختم شوی وي کوپې دردونه او ټکار کوي هغه ټولې زنانه چې د چا خپې او لاسونه سونکیږي او هغه ټول مریضان کوم چې د ملا د مخرو یا د پټو مریضان وی یا د ماشومانو خپې کګی وی نو د هغه ټولو مریضانو لپاره د خوشحالی خبر اوس با د هر اتوار پر روز باندې سحر د اتو بجو نو واخلي مازیګر تر څلورو بجو پورې د اسلام آباد او د پېښور نوموړی ډاکټر ارتوپیډک اینڈ ٹراما سرجن ډاکټر طارق رحیم صاحب ایم بی بی ایس ایم سی پی ایس ایف سی پی ایس ایکس رجسٹر ایچ ایم سی پشاور سحر د اتو بجو نو واخلا مازیګر تر څلورو بجو پوری تاسو تشریف راوړی شئ نو پته یار ساتي بلال پلازا السید سی این جی ته مخامخ کونډا موړ جهانگیرا روډ سوابی مزید د معلوماتو لپاره یا د نمبر اغستو لپاره په دې نمبر رابطه وکړئ 03141513232 یعنی کہ 03141513232
2: You're the station that really does play today's best music with 30-minute all-hit power plays.

0: back. Right after the commercial break.
1: ख्वाबों को हकीकत में बदलिए, आपके ख्वाबों की खूबसूरती अब बेलडोना कॉस्मेटिक्स के साथ। नए साल में एक नया आगाज।
2: जिंदगी एक खूबसूरत सफर है। जब इंसान तंदुरुस्त हो तो हर दिन नया लगता है, हर सांस ताजगी भरी महसूस होती है। लेकिन जब बीमारी जिस्म पर दस्तक दे तो मुस्कुराहटों के रंग भी मद्धम हो जाते हैं। ऐसे वक्त में जरूरत होती है एक ऐसे मरकज़े शिफा की, जहां दवा के साथ साथ दुआ का यकीन भी शामिल हो। और अब वही यकीन, वही उम्मीद आपके अपने शहर सवाबी में, जहांगीरा रोड शाह मंसूर बाबा मदरसा के करीब शाह मंसूर में मौजूद है। हैदर मोमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। ये सिर्फ एक अस्पताल नहीं, बल्कि इत्मीनान, भरोसे और शिफा की वो जगह है, जहां मरीज को फाइल नहीं एक इंसान समझा जाता है, जहां इलाज सिर्फ बीमारी का नहीं बल्कि इंसान के एहसासात का भी होता है। ज़ेरे निगरानी डॉक्टर हैदर अली मोहम्मद, जो अपने तजर्बे, इल्म और खुलूस से हर मरीज के लिए शिफा का जरिया बने हुए हैं। उनके साथ मौजूद हैं हाई काबिल और महारत याफ्ता डॉक्टर्स की टीम, जो हर मरीज के इलाज को एक फर्ज, एक खिदमत और एक मिशन समझती है। चाहे मसला शुगर का हो या ब्लड प्रेशर का, मैदे के मसाइल हो या जोड़ों का दर्द, दमा, एलर्जी या सांस की दुश्वारी हो, खवातीन के अमराज या आसाबी थकन, हर बीमारी का कुदरती, महफूज और देरपा इलाज सिर्फ हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी में। यहाँ ना खतरनाक दवाएं, ना साइड इफेक्ट, बस खालिस होम्योपैथिक इलाज, जो जिस्म के साथ दिल को भी सुकून देता है, क्योंकि यहाँ यकीन है कि शिफा दवा से नहीं दुआ से भी मिलती है। अपना अपॉइंटमेंट हासिल करने के लिए या बराहे रास डॉक्टर हैदर अली मोहम्मद से राब्ता करने के लिए अभी कॉल करें 0331-939-4941। आपकी सेहत हमारा अज़्म, आपका एतमाद हमारी पहचान। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। कुदरती शिफा, दिल से दुआ। कुदरती शिफा, दिल से दुआ। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी।
3: मूसा स्टेशनरी एंड बुक सेंटर होलसेल डीलर मुंसर बतावस्ता दहर यू स्कूल कापियानी किताबुना गाइड्स कलर पेंसिल्स बॉल पॉइंट्स रजिस्टर्स कागज व्हाइट बोर्ड्स हर किस्म द स्पोर्ट्स यानी दलूब सामान चाइना स्टेशनरी और हर किस्म स्टेशनरी बतावस्ता पर होल सेल रेट मिलावेगी द स्कूल और कॉलेज द पारा द मुकम्मल सिट पर खरीदारे बांधे खपल गिफ्ट अखिस्तल महरवे न पता याद साथे मूसा स्टेशनरी एंड बुक सेंटर होल सेल डीलर कोमेटे मार्केट नज अमन चौक सवाबी प्रोप्राइटर उबैद खान मोबाइल नंबर 0311-8353-514 वेब नंबर दे 0303-8852-138।
4: خوش خبری هغه ټول بیماران چې د چا هډوکی مات شوی وي یا د ماتېدو نه پس غلط پیوند شوی وي چې د چا د خپو او د لاسونو ګوتو رګونه بند شوی دي او یا ګوتې بې حرکته شوی وي او د چا چې د خپو د کندو دننه لاړه ختمه شوی وي کوپې دردونه او ټکار کوي هغه ټولې زنانا چې د چا خپې او لاسونه سنکیږي او هغه ټول مریضان کوم چې د ملا د مخرو یا د پټو مریضان وی یا د ماشومانو خپې کږي وی نو د هغې ټولو مریضانو دپاره د خوشحالۍ خبر اوس به د هر اتوار پر ورځ باندې سهار د 8 بجو نه واخلي مازدیګر تر 4 بجو پورې د اسلام آباد او د پېښور نوموړی ډاکټر ارتوپیډک اینڈ ٹراما سرجن ڈاکٹر طارق رحیم صاحب MBBS MCPS FCPS ایکس رجسٹر HMC پشاور سہر د 8 بجو نواخلا مازیگر تر 4 بجو پوری تاسو تشریف راوړی شئ نو پته یار ساتے بلال پلازا السید CNG ته مخامخ کونډا موڑ جهانگیرا روڈ سوابی مزید د معلوماتو د پاره یا د نمبر اغستو د پاره پدې نمبر رابطه وکړئ 0314-15-13-232 یعنی کې 0314-15-13-232
5: ماں ویلے مال دا شارجہ نا کالی راوڑا
6: زو استا کالو دا پارا شارجے تا سنگلار شما
5: او ہو پمینا بازار ٹوپائی کی دا شارجہ جولرز دکان دے چټ چی د دبئی او د شارجہ ټول ویرایټی موجود ده.
6: نو دا سوایا کنا
5: شارجہ جیولرز. پروپرایټر زیب برادرز. فون 09382732695.

0: ये रेडियो दिलवर सवाबी है और आप रेडियो दिलवर FM 94 सवाबी से इस्लामी नशरियात सुन रहे हैं।
1: We'll be back right after the commercial break.
2: The allopathic or the homeopathic, the dwano ilajununa na omidashu bimarano the para, the omid zere. Heather Mumman Homeopathic General Hospital, Hope Khabarna. Balki, the Heather Mumman Homeopathic General Hospital branch, Ostasu Pahar, Sababaiki, Pranistashavida. Katasuki Humsukpali Bimare, the classic homeopathic elasara, the Munda Khatmol Wadi, Nuzertar Zara, the Heather Mumman Homeopathic General Hospital, the Sababai branch, Intihabu. Pata Yada Satai, Pa Main Jangiri Road Bane, the Shamansur Baba, Madrasesara, Deval Padeval, Heather Mumman Homeopathic General Hospital, Shamansur Sababai, Homus Pa De Number Bane Kaluke, O Dokpal Bimar the Para Number Wahle, Sifar 331, 93, 94, 94, 1, Heather Mumman Homeopathic General Hospital, Uzdo Pehor Sarasara, Stasukhar Pa Sababai Kihom.
3: जिंदगी एक खूबसूरत सफर है। जब इंसान तंदुरुस्त हो तो हर दिन नया लगता है, हर सांस ताजगी भरी महसूस होती है। लेकिन जब बीमारी जिस्म पर दस्तक दे तो मुस्कुराहटों के रंग भी मद्धम हो जाते हैं। ऐसे वक्त में जरूरत होती है एक ऐसे मरकज शिफा की जहां दवा के साथ साथ दुआ का यकीन भी शामिल हो। और अब वही यकीन, वही उम्मीद आपके अपने शहर सवाबी में, जहांगीरा रोड शाह मंसूर बाबा मदरसा के करीब शाह मंसूर में मौजूद है। हैदर मोमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। ये सिर्फ एक अस्पताल नहीं बल्कि इत्मीनान, भरोसे और शिफा की वो जगह है जहां मरीज को फाइल नहीं एक इंसान समझा जाता है, जहां इलाज सिर्फ बीमारी का नहीं बल्कि इंसान के एहसासात का भी होता है। जेरे निगरानी डॉक्टर हैदर अली मोहम्मद, जो अपने तजर्बे, इल्म और खुलूस से हर मरीज के लिए शिफा का जरिया बने हुए हैं। उनके साथ मौजूद हैं हाई काबिल और महारत याफ्ता डॉक्टर्स की टीम, जो हर मरीज के इलाज को एक फर्ज, एक खिदमत और एक मिशन समझती है। चाहे मसला शुगर का हो या ब्लड प्रेशर का, मैदे के मसाइल हो या जोड़ों का दर्द, दमा, एलर्जी या सांस की दुश्वारी हो, खवातीन के अमराज या आसाबी थकन, हर बीमारी का कुदरती, महफूज और देरपा इलाज सिर्फ हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी में। यहाँ ना खतरनाक दवाएं, ना साइड इफेक्ट, बस खालिस होम्योपैथिक इलाज जो जिस्म के साथ दिल को भी सुकून देता है, क्योंकि यहाँ यकीन है कि शिफा दवा से नहीं दुआ से भी मिलती है। अपना अपॉइंटमेंट हासिल करने के लिए या बराह रास्त डॉक्टर हैदर अली मोहम्मद से राब्ता करने के लिए अभी कॉल करें 0331-939-4941। आपकी सेहत हमारा अज़्म, आपका एतमाद हमारी पहचान। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। कुदरती शिफा, दिल से दुआ। कुदरती शिफा, दिल से दुआ। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी।
4: زوانی د زوانکو نه بغیر نیمګړی وی، خو کچرته د دغه زوانکو په وخت باندې غم اونکللی شي، نو په راروان وخت کې دغه زوانکی ستاسو د خایس د خرابېدو باعث جوړ دی شي. د اویلی سکن او د دانو د پاره یو ډیر خاص میډیکیټډ فارمولا ډاکټر هیدر اینټی اکنی فیس واش، ډاکټر هیدر اینټی اکنی کریم، کوم چې په 300 روپۍ باندې د 300 بهترین انګریډینټ سره تیار شوی، ڈاکٹر ہیدر اینٹی ایکنی کریم، ڈاکٹر ہیدر اینٹی ایکنی فیس واش، کوم چې دا اویلی سکن او دا ایکنیز دا پارا ډیر بهترین فارمولا دا، کوم چې په سلور ورځو کې ساسو د سکن ایکنیز، پمپل په مکمل توګه باندې ختمي، او یوازې دا نه، د دغه دانو چې کوم داغونه دي هغه هم په مکمل توګه باندې ختميږي. په دې کې بهترین ایکټیو انګریډینټ شامل دي لکه بنزوئل پرکسایډ، سلسلک ایسیډ، ٹری ٹری آئل او کلینڈا مائسین، کوم چې یو ډیر بهترین اینٹی بیکٹیریل، اینٹی انفلمیٹری انګریډینټس دي. او دغه پروډکټس ډرماتولوجیکلی ټیسټډ هم دي، کوم چې صرف اور صرف په سلور شپو کې دننه دننه ستاسو دانی او د دانو داغونه په مکمل توګه باندې ختمي. نو زر تر زر د نږدې کاسمیټکس جنرل اور میډیکل سٹور نه د بلډونا کاسمیټکس ډاکټر هیدر اینٹی اکنی فیس واش ډاکټر هیدر اینٹی اکنی کریم واخلی او د سکن ډېر مسلې اواره کوي. د مزید معلوماتو لپاره زموږ دغه ویب سایټ وزټ کړئ www.belladona.com.pk.

0: देवाल पर देवाल हैदर मुमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबई होमोस पर दे नंबर बाने कालो के और दखपल बीमार द पारा नंबर वाख ले 0331-93-94-94-1 हैदर मुमन होम्योपैथिक जनरल अस्पताल उस दो पेखवर सरसरा स्ता सुखार पर सवाबई की हूँ
1: ماں ویلے مال دا شارجہ نا کالی راوڑا
2: زو استا کالو دا پارا شارجی تا سنگلار شما
1: او ہو پمینہ بازار ٹوپائی کی دا شارجہ جولرز دکان دے چرتا چی دا دبائی اور دا شارجہ ٹول ویرائیٹی موجود دا
2: نو دا سوایا کنا
1: شارجہ جولرز پروپرائیٹر زیب برادرز فون 0938-273265
3: ریڈیو دلبر اب کبھی بھی کہیں بھی سنیے ہماری ویب سائٹ پر لاگ آن ٹو www.radiodilbar.pk
4: ریڈیو دلبر اب کبھی بھی کہیں بھی سنیے ہماری ویب سائٹ پر www.radiodilbar.pk
5: You're just seconds away from more of your favorite music on 94
3: Radio Dilbar, ab kabhi bhi, kahin bhi. Suniye hamari website par. Log on to www.radiodilbar.pk.

ये सब अभी वालो सिंग मंग चल रहे अख्तर के कुछ कमदान खैर माज जुड़ी में लोश हो जी और अख्तर के कुछ कमदान जब तासर मौजूद ने मां जकाच मां डियर कुर्बान है तासर फरज कमदान और खड़ी दे खुदा उस कमदान बस ना ना ना ना नो नो सिंग तासो है जी अख्तर के कुछ कमदान दा अख्तर हम कमदान तासर तेरा उल पकारिया बंदज कमदान खूर बनिया नो सरा خلق جگم دے نو اختر تیر کی نو سنگا استا سوچ گم دے نو سو احساسات سدی تا سو ولغواڑے دا خبر جگم دے نو تا سمات پلیز اوکے پلیز اگر یہ بات جو ہے نا آپ نے مجھے نہ بتائی نا تو میں آپ لوگوں سے ناراض ہو جاؤں گا مجھے آپ نے یہ بات بتانی ہے

0: अच्छा जनाब, आज का मौजू बहुत ही जबरदस्त किस्म का और थोड़ा मुनफरिद भी है, मतलब थोड़ा सा जो है ना चेंज भी है। चेंज है ये, क्या इंसान जो है ना वाकई बदल जाता है या सिर्फ हालात उसे जो है ना खामोश कर देते हैं? आई समझ या नहीं आई? क्या इंसान वाकई बदल जाता है या सिर्फ हालात उसे खामोश कर देते हैं? अभी आप लोग कि कुछ लोग जो है ना पहले जैसे नहीं रहते, पहले जो है ना बातें करते हैं, मतलब पहले बहुत ज्यादा बातें करते थे, हर वक्त जो है ना हंसते थे, हर एक कॉल का मतलब जो है ना ख्याल रखते थे, कहीं कॉल मिस ना हो जाए, छोटी छोटी बातों में जो है ना खुश हो जाए करते थे, और फिर एक वक्त ऐसा आता है कि वो मतलब जो है ना खामोश हो जाते हैं। अब वो हंसते तो हैं मगर जो है ना पहले वाली बात नहीं रही थी, बात करते हैं मगर दिल से नहीं करते, लोगों में बैठते हैं मगर जो है कहीं ना कहीं खुद को तनहा महसूस करते हैं। तो सवाल ये जनाब कि क्या वाकई जो है ना लोग बदल जाते हैं या जिंदगी उन्हें बदलने पर मजबूर कर देती है? कभी धोखे इंसान को जो है ना खामोश कर देते हैं, कभी वक्त, कभी जिम्मेदारियाँ, कभी क्या, कभी क्या, कभी क्या, और कभी वो लोग जिनसे इंसान ने बहुत ज्यादा जो है ना उम्मीदें लगाई हों, उम्मीदें रखी हों, या बहुत ज्यादा उम्मीदें लगा ली होती हैं, बाद लोग अंदर से टूटने के बाद जो है ना शोर नहीं करते, बस खामोश हो जाते हैं, और यही खामोशी सबसे ज्यादा खतरनाक होती है, क्योंकि जो इंसान खामोश हो जाए ना वो अंदर ही अंदर जो है ना बहुत कुछ महसूस कर रहा होता है, अंदर ही अंदर बहुत कुछ वो सह रहा होता है। बात समझ आई है या नहीं आई? या अगली भी चली गई है। कॉलर चेक करते हैं जी, हमारे साथ कौन दे रहे हैं, कहां से क्या कहेंगे। अस्सलाम वालेकुम जी।
1: پروگرام کے لیے تر رحمان صاحب تھا دمینے اور خلوص نہ ڈک ڈک دعا سلامونا لیاقت رشید عزیز دہاری پور نا۔
0: وعلیکم السلام۔ وعلیکم السلام۔ وعلیکم السلام۔ سنگے جی تاسو خیر ٹھیک ٹھاک یہ خیر خیریت ہے؟
1: دعا گان جی څنګه لږ خیر طبیعت نه کړی؟
0: الحمدللہ الحمدللہ راغلی او تاسو فرج کمدن بس ما ولی او گھنٹہ دا گھنٹہ کے بچ کمدن دا زړه خبر یو دا زړه بوج کمدن دا ول سپک بک او د شپې کمدن نن بس دا سم مشکل غونته لګینا
1: بس مونږ هم چکر خطرې یو ستاسو پروګرام اورو لګیا۔
0: مننه جی، مننه، شکریہ۔ او رشید صاحب نن موضوع کم دین، موضوع هم دغه دی چې انسان کم دین نو ولې پدی دنیا کې کم دین نو انسان کې چینجنگ راشي، اج کم دین ولې کم دین بدلون راشي په
1: انسان کې ولې چینجنگ راځي؟ دا موضوع
0: نه نن دغه موضوع دی جی۔
1: خیر صاحب، کتا سو لگوں تک خیالو کہے چھ اول گورا انسان معشومی اگر لگ بلوغت تولا شی بیاغو خو عادت کی چینج را شی یا دا آگا چھ دس کل نفارق شی کالی تلا شی نو لگ دا آغین لگ چینج پکی را شی دا آغین نفس چھ بیادین او کر شی نو پا آغین نفس دا آغا کی لگ نور چینجنگ را شی اچھ بیا وادو کی نو بیا نور چینجنگ پکی را شی
0: صحیح
1: نو دا انسان چې دی سٹیپ بای سٹیپ د چینجینګ راځي
0: لکه سٹیپ بای سٹیپ کوم نن دا چینج کی چینجینګ پھر راځي نا
1: سٹیپ بای سٹیپ بای سٹیپ چینجینګ راځي دا ایک دم باندې او قدم چینجینګ راځي
0: صحیح
1: نو زما خو خپل دا خیال دی او باقي نور مهلان بم پر راځي مینوال بم پر راځي غیب بم پر باقي
0: چې کوم نن خپل سوچ فکر خپل لکه کوم نن خبره تاسو زبردست کړه یو جهان مننه اج سب سب شریکول غواړي لندو ټکو کې کوم نن سره شریک کیږي
1: زه بس لنډو ټکو کې به سره یو غزل شریک کړم وي بے هنر چا دولت ګټلې نه دی
0: بے هنر چا دولت ګټل نه دی
1: بے هنر چا دولت ګټلې نه دی بے عمل چا جنت ګټل نه دی
0: بے عمل چا جنت ګټل نه دی